समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय दिउँसोको 2:30 भयो। यो समय हो लोक अनि आधुनिक गीतको।

तपाईँले सुन्दै हुनुहुन्थ्यो थुप्देन भुटियाको आवाजमा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ।

नेतृत्व भारत र भुटानका लागि युरोपीय संघका राजदूत हर्वे डल्फिनले गर्नुहुनेछ। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मासित भेट गर्नेछ। भारतमा फेडरेशन अफ युरोपियन बिजनेस इन इन्डियाको नेतृत्वमा रहेको व्यापार प्रतिनिधि मण्डलले व्यापार र लगानीका अवसरहरू अन्वेषण गर्न राज्यका अधिकारीहरूसित भेट गर्नेछ। कक्षा बाह्रको परीक्षा नतिजा सार्वजनिक भएपछि सम्बन्धित विषयहरूको छानबिन र उत्तर पुस्तिकाको पूर्ण मूल्याङ्कनका लागि अनलाइन आवेदन पेश गर्ने आज अन्तिम मिति हो। केन्द्रीय बनाएको छ। बोर्डले विद्यार्थीहरूलाई अन्तिम मितिभन्दा पहिला नै आफ्नो आवेदन भरेर पेश गर्न अनुरोध गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यका लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अपनाउने सन्देशलाई पनि दोहोऱ्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जग्गा सुरक्षित भोजन हो। तेलुगु देशम पार्टी टिडिपीले आगामी 18 जुनमा हुने राज्यसभा चुनावको लागि आफ्ना 3 उम्मेद्वारहरूको घोषणा गरेको छ। टिडिपीका राष्ट्रिय अध्यक्ष एन चन्द्रबाबु नायडूले उम्मेद्वारहरूको सूची जारी गर्नुभयो। पार्टीले उद्योगपति सना सतीश, शिक्षाविद भश्याम रामकृष्ण र टिडिपी सामाजिक सञ्जाल शाखा प्रमुख चिन्ता काइला विजयलाई उम्मेद्वार बनाएको छ। आन्ध्र प्रदेशका राज्यपाल न्यायमूर्ति एस अब्दुल नजिरले आकाशवाणीलाई लोक प्रसारणको क्षेत्रमा 90 वर्ष पूरा गरेकोमा बधाई दिनुभएको छ। भारतीय लोक प्रसारणको इतिहासमा यसलाई एक महत्त्वपूर्ण क्षणको रूपमा वर्णन गर्नुहुँदै राज्यपालले विगत 9 दशकमा समाजमा आकाशवाणीको अमूल्य योगदानको सराहना गर्नुभयो। सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने लोक प्रसारकको भूमिकालाई उजागर गर्दै राज्यपाल नजिरले आकाशवाणीले मानिसहरूलाई जोड्ने र जनचेतना जगाउने काममा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। पश्चिम बङ्गालको कालेबुङ जिल्लाको रम्भी नजिकै टिस्टा नदीबाट एकै परिवारका 4 सदस्यको शव फेला परेको छ। एनडीआरएफ, एसडीआरएफ र पश्चिम बङ्गाल पुलिसको 48 घण्टाभन्दा बढी समयसम्म चलेको खोजी अभियानपछि एक पुरुष, 2 महिला र 1 नानीको शव फेला परेको छ। परिवार गत शुक्रबार गान्तोकबाट सिलगढी जाँदै थियो। टिस्टा नदीको किनारमा रहेको राष्ट्रिय राजमार्ग 10 रम्बी नजिकै उनीहरूको गाडी हराएको थियो। सूचना पाएपछि कालेबुङ पुलिसले खोजी अभियान सुरु गर्यो। मृतकको अन्तिम मोबाइल फोन लोकेसन रम्बीको वरिपरि पत्ता लागेको थियो। राष्ट्रिय पुरस्कार विजेता मलयालम फिल्म अभिनेता सलीम कुमारको हिज राति कोचीमा निधन भएको छ। सलीम कुमारले मिमिक्री स्टेज अनि टेलिभिजन कमेडी शोबाट आफ्नो पहिचान बनाएका थिए अनि 1996 सिद्दिक समीरको निर्देशनमा फिल्म इष्टमानु नरुवट्टमबाट सिनेमा जगतमा प्रवेश गरेका थिए। 3 दशक लामो करियरमा उनले लगभग 350 चलचित्रमा काम गरे। सलीम कुमारले आफ्नो अनौठो शैलीमा कमेडी उन्मुख पात्रहरूलाई प्रस्तुत गरेर उनीहरूलाई फरक आयाम दिए। सलीम कुमारले उत्कृष्ट सह अभिनेताको अवार्ड अच नुरङ्गथा विडुका लागि जिते भने अयालुम नजानुमका लागि उत्कृष्ट हास्य कलाकारको स्टेट अवार्ड जितेका थिए। उहाँले तमिल फिल्महरू अप्पविम मिसाई, नेडुन्च लाई अनि मरियनमा पनि काम गरेका थिए। उहाँले उडिया फिल्म उङ्गा अनि बङ्गाली फिल्म माया बजारमा पनि अभिनय गरेका छन्। केरलमका मुख्यमन्त्री विडी सतीशनले सलीम कुमार एक फिल्म स्टार मात्र थिएनन्, उनका लागि भाइ र परिवारका सदस्य पनि थिए भनी बताउनुभयो। आज अमेरिका र इरान बीचको द्वन्द्वको 100 दिन पूरा भएको छ। फरवरीको अन्त्यमा इरानमा अमेरिकी र इजरायली आक्रमणबाट उत्पन्न

समाचार पछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुन्नुहोस् मानसिंह मोक्तानको आवाजमा लोकगीत।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। पश्चिम बंगालका क्याबिनेट मन्त्री अग्निमित्र पालले आज सिलीगुडीको मिनी सचिवालय उत्तरकन्यामा उच्च स्तरीय प्रशासनिक समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। राज्य मन्त्री अग्निमित्र पालले उत्तर बंगालका पाँच शहरहरू सिलीगुडी, दार्जिलिङ, खरसाङ, कालिम्पोङ र मिरिकलाई हिमालयन हिल सिटी बनाउने सरकारको योजना रहेको बताउनु भएको छ। भारत सरकारका मध्यस्थकर्ता श्री पंकज कुमार सिंहसित आज दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष श्री मन घिसिङले भेट गर्नु भएको छ। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने 36 राज्य बन्ने भएको छ र खरसाङ निवासी मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीको नेतृत्वमा रहेको भारतीय महिला फुटबल टोलीले 7 वर्षपछि पुनः सेफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालका क्याबिनेट मन्त्री अग्निमित्र पालले आज सिलीगुडीको मिनी सचिवालय उत्तरकन्यामा उच्च स्तरीय प्रशासनिक समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: राज्यकी क्याबिनेट मन्त्री अग्निमित्र पालले दुई प्रशासनिक बैठकहरूको अध्यक्षता गर्नुभयो। एउटा बैठकमा महिला तथा बाल विकास अधिकारीहरूसँग र अर्को बैठक नगरपालिका मामिला विभागका अधिकारीहरूसँग गर्नुभयो। बैठकपछि पत्रकारहरूलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, पार्किङ, सहर साफसफाई, ढल प्रबोधन, निकाय प्रणाली, सार्वजनिक शौचालय, अन्नपूर्ण भण्डार फर्म भर्नु, अमृत योजना, 5 हिमालयन सहर विकास योजना, विपद व्यवस्थापन जस्ता धेरै मुद्दाहरूमा बैठकमा छलफल गरियो। मन्त्री पालले भन्नुभयो, 1 जुलाईदेखि आवंटित क्षेत्रहरूमा मात्र वाहन पार्किङ गर्न अनुमति दिइनेछ। अवैध पार्किङलाई जरिमाना गरिनेछ। उहाँले शहरी क्षेत्रमा शौचालय नभएका व्यक्तिहरूले जग्गा भएमा राज्य सरकारले शौचालय निर्माण गरिदिने बताउनुभयो। स्वच्छ भारत अभियान अन्तर्गत बस स्ट्यान्ड, गाउँ क्षेत्र जस्ता सार्वजनिक स्थानहरूमा सार्वजनिक शौचालय सञ्चालन गरिने मन्त्री पालले सिलीगुडी नगर निगम भ्रष्टाचारका मुद्दाहरूको पनि अनुसन्धान गरिने बताउनुभयो। उहाँले महिला सुरक्षालाई सर्वोच्च

0: प्राथमिकता दिने कुरा पनि बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: शहरी विकास तथा महिला एवं बाल कल्याण राज्य मन्त्री अग्निमित्र पलले 1 सितम्बरदेखि सडकमा फोहोर फाल्ने अथवा एकल प्रयोग प्लास्टिक प्रयोग गर्नेलाई जरिमाना लगाइने बताउनु भएको छ। आज उत्तरकन्यामा प्रशासनिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री पलले सरकारले शहरलाई सफा र पर्यावरण मैत्री बनाउन कडा कदम चाल्ने तयारी गरेको बताउनुभयो। उहाँले नियम उल्लङ्घन गर्नेहरू विरुद्ध कडा कारवाही गरिने बताउनुभयो। उत्तर बंगालका 5 शहरहरू सिलिगुडी, दार्जिलिङ, खरसाङ, कालिम्पोङ र मिरिकलाई एकीकृत गरेर हिमालयन हिल सिटी बनाउने योजनामा काम भइरहेको बताउनुभयो। यस परियोजना अन्तर्गत पर्यटन, शहरी पूर्वाधार, पर्यावरण संरक्षण र आधुनिक नागरिक सुविधाहरूको विकास गरिनेछ। उहाँले भन्नुभयो, केन्द्रीय आवास तथा शहरी विकास मन्त्री श्री मनोहर लाल खट्टरले यी 5 हिमाली शहरहरू विकास गर्ने इच्छा व्यक्त गर्नुभएको छ, जसले पर्यटन, व्यापार, चिया उद्योग र क्षेत्रीय अर्थतन्त्रलाई बढावा दिनेछ र रोजगार सिर्जना गर्नेछ। दार्जिलिङका सांसद राजु विष्ट, जलपाइगुडीका सांसद जयन्त राय, विभिन्न जिल्लाका विधायकहरू र प्रशासनिक अधिकारीहरू बैठकमा उपस्थित थिए। मन्त्रीले अधिकारीहरूलाई आवश्यक दिशानिर्देशहरू जारी गर्दै उत्तर बंगालको विकासलाई नयाँ गति दिने कुरामा बल दिनुभयो। आज विश्व खाद्य सुरक्षा दिवस हो। यस अवसरमा स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य भविष्यको लागि सुरक्षित र स्वच्छ खाना सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। श्री नड्डाले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले देशका मानिसहरूलाई स्वस्थ खाने बानी अपनाउन र स्वास्थ्य र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। श्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको खाद्य तेलको उपभोगमा 10% कटौती र राम्रो स्वास्थ्य र बलियो राष्ट्रको लागि सन्तुलित आहार अपनाउने सन्देशलाई पनि दोहोर्याउनुभयो। यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको विषयवस्तु समस्या से समाधान तक हर जगह सुरक्षित भोजन रहेको छ। भारत सरकारका मध्यस्थकर्ता श्री पंकज कुमार सिंहसित आज दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका श्री मन घिसिङले भेट गरी महत्वपूर्ण छलफल गरेको बताएका छन्। वार्तामा दार्जिलिङ पहाड़, तराई, डुवर्स क्षेत्रका समसामयिक राजनीतिक, सामाजिक तथा विविध विषयमा विचार आदान प्रदान भएको श्री मन घिसिङले बताउनु भएको छ। विशेष गरी गोर्खा समुदायका आकांक्षा, क्षेत्रीय समस्याहरू तथा दीर्घकालीन समाधानका सम्भावित उपायहरूबारे गम्भीर छलफल भएको जनाइएको छ।
2: गोरामुमो अध्यक्ष मन घिसिङले गोर्खा जनताको भावना, अधिकार तथा पहाड़को राजनैतिक विषयहरू मध्यस्थकर्ता समक्ष स्पष्ट रूपमा राखेको बताउनु भएको छ। भेटवार्ताको क्रममा आपसी समझदारी, विश्वास र संवादको प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ। अहिले मध्यस्थकर्ता श्री सिंह दार्जिलिङ आउनु भएको छ। आज बिहान दार्जिलिङका भाजपा विधायक नोमन राईले उहाँसित भेट गर्नुभयो। आज पश्चिम बंगाल शहरी विकास तथा जनकल्याण अनि महिला एवं बाल विकास मन्त्री अग्निमित्र पाल दार्जिलिङ आउनु भएको छ। मन्त्री महोदयले पहाड़का सबै महकुमा शासकहरू सहित दार्जिलिङ र कालेबुङका जिल्ला शासकहरू र जिल्ला पुलिस अधीक्षक हरूसित साँझ नगरपालिका विषय र पहाडका अन्य मुद्दाहरूबारे छलफल गर्नुहुनेछ। यस्तो स्थितिमा मध्यस्थकर्ता दार्जिलिङमा हुनु महत्वपूर्ण ठानिँदैछ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगालको कालिम्पोङ जिल्लाको रम्बी नजिकै टिस्टा नदीबाट एकै परिवारका 4 सदस्यको शव फेला परेको छ। एनडीआरएफ, एसडीआरएफ र पश्चिम बंगाल पुलिसको 48 घण्टा भन्दा बढी समयसम्म चलेको खोजी अभियानपछि 1 पुरुष, 2 महिला र 1 बच्चाको शव फेला परेको हो। परिवार शुक्रबार गान्तोकबाट सिलिगुडी जाँदै थियो। टिस्टा नदीको किनारमा रहेको राष्ट्रिय राजमार्ग 10 मा रम्बी नजिकै उनीहरूको गाडी हराएको थियो। सूचना पाएपछि कालिम्पोङ पुलिसले खोजी अभियान सुरु गर्यो। मृतकको अन्तिम मोबाइल फोन लोकेसन रम्बीको वरिपरि पत्ता लागेको थियो। कोलकाताका सबै तृणमूल काँग्रेस पार्षदहरूसँग आज हुने भनिएको महत्वपूर्ण बैठक स्थगित गरिएको छ। तृणमूल काँग्रेस प्रमुख तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको नयाँ दिल्लीको भ्रमणको कारण बैठक रद्द गर्नु परेको थियो। यो बैठक बाइपस क्षेत्रमा अवस्थित तृणमूल भवनमा अपराह 4 बजे आयोजना गर्ने प्रस्ताव गरिएको थियो र कोलकाता नगर निगमसँग सम्बन्धित सबै पार्षदहरू उपस्थित हुने भनिएको थियो। पार्टी सूत्र अनुसार कोलकाताको मेयर पदबाट फिरहाद हाकिमले हालै राजीनामा दिएपछि नगर निगमको राजनीतिक अवस्था र नेतृत्वको बारेमा छलफल

0: गर्न बैठक बोलाइएको थियो। यद्यपि अन्तिम समयमा ममता ब्यानर्जी नयाँ दिल्ली प्रस्थान गरेपछि तालिका परिवर्तन गर्नु परेको थियो। सूत्रहरूले बताए अनुसार ममता ब्यानर्जी दिल्ली जाने कार्यक्रम छ, जहाँ उनी सोमबार विपक्षी गठबन्धनको बैठकमा भाग लिने सम्भावना छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
0: अब बाँकी समाचार। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने 36 राज्य बन्ने भएको छ, जुन विश्वको सबैभन्दा ठूलो सार्वजनिक वित्त पोषित स्वास्थ्य आश्वासन योजना हो। राष्ट्रिय स्वास्थ्य प्राधिकरण र पश्चिम बंगाल सरकार बीच आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य कार्यान्वयनका लागि भोलि समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डा र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। यो विकास देशभरिका सबै नागरिकहरूका लागि समान र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने यात्रामा एउटा प्रमुख माइलस्टोन हो। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य कार्यान्वयनले राज्यका लाखौं योग्य लाभार्थीहरूलाई विनाशकारी स्वास्थ्य खर्चको विरूद्ध वित्तीय सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले योग्य लाभार्थीहरूलाई माध्यमिक र तृतीय हेरचाह अस्पताल भर्नाको लागि प्रति परिवार प्रति वर्ष 5 लाख रुपियाँसम्मको स्वास्थ्य कवर प्रदान गर्दछ। वरिष्ठ वामपन्थी नेता तथा शहरका पूर्व मेयर एवं पूर्व राज्यमन्त्री अशोक भट्टाचार्य हिजो राति आफ्नो घरमा लडेपछि टाउकोमा गम्भीर चोट लागेको कारण उहाँलाई सिलिगुडीको एक निजी नर्सिङ होममा भर्ना गरिएको छ। उहाँको टाउकोमा गहिरो चोट लागेको कारण श्री भट्टाचार्यको अवस्था गम्भीर बनेको बताइएको छ। अस्पताल सूत्र अनुसार डाक्टरहरूले उहाँको स्वास्थ्यलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्। खरसाङ निवासी मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीको नेतृत्वमा रहेको भारतीय महिला फुटबल टोलीले 7 वर्षपछि पुनः सेफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। हिज गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलमा भारतले बंगलादेशलाई 3-1 गोलले पराजित गर्दै सेफ महिला च्याम्पियनसिपको उपाधि आफ्नो नाम गरेको छ। 7 वर्ष लामो प्रतीक्षाको अन्त्य गर्दै खरसाङ निवासी प्रशिक्षक क्रिस्पन छेत्रीको कुशल नेतृत्वमा भारतले पुनः दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च उपाधिमा कब्जा जमाएको छ। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भइरहेको समर फेस्टिभल अन्तर्गत आज खरसाङको रेलवे स्टेशनदेखि 3 धारेसम्म साइकल र्यालीको आयोजना गरिएको थियो। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा 6-14 जुनसम्म समर फेस्टिभलको आयोजना भइरहेको छ। यसै क्रममा समर फेस्टिभलको दोस्रो दिन साइकल र्यालीको आयोजना गरिएको छ। यो साइकल र्याली बिहान खरसाङ रेलवे स्टेशनबाट सुरु भएको थियो। साइकल र्यालीलाई दार्जिलिङ हिमालयन रेलवेका निर्देशक ऋषभ चौधरी, खरसाङका डीएफओ आईएफएस देवेश पाण्डे र एसबीआई शाखाका प्रबन्धक शुभजित शाह आदिले झण्डा देखाएर प्रस्थान गराएका थिए। यो साइकल र्याली खरसाङबाट राष्ट्रिय राजमार्ग 110 अन्तर्गत गिद्धपहाड मानदी घैयाबारी हुँदै 3 धारेको रेलवे स्टेशनसम्म पुगेर समापन भयो। साइकल र्याली स्थानीय युवाहरूलाई प्रोत्साहन गर्नलाई आयोजना गरिएको थियो। साहित्य सुनौ परिवार मिरिकको आयोजनामा सर्जक यज्ञनिधि ढकालकृत विविध लेखहरूको संग्रह समृषणको लोकार्पण कार्यक्रम विधिवत रूपमा सम्पन्न भएको छ। यहाँको कृष्णनगर झील परिसरको एक होटलको प्रेक्षागृहमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्य सुनौ परिवारका सहसचिव अजम प्रधानले गरेका थिए भने परिवारका अध्यक्ष अमर दुङमालीले अध्यक्षता गरेका थिए। यसरी नै स्रष्टा विचन्द्र प्रधान प्रमुख रूपमा उपस्थित थिए भने पर्यावरणविद एलबी देवान, साहित्यकार डीआर बमजन, किशन प्रधान, नारी हस्ताक्षर शीला लामा लगायत विभिन्न क्षेत्रबाट आएका साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि विचन्द्र प्रधानले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कृतिकार यज्ञनिधि ढकालले आफूले लेखेका विविध लेख अनि कविताहरूको संकलन गरेर तयार पारिएको कृति सम्मिश्रणको आज लोकार्पण गरिएको बताउनुभयो। अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति श्री भीमेश्वर मन्दिरको वार्षिक साधारण सभा आज खरसाङको राजेश्वरी हलमा सम्पन्न भयो। सभाको अध्यक्षता आञ्चलिक अध्यक्ष प्रकाश प्रधानले गर्नुभएको थियो भने सञ्चालन अलङ्कार नेवारले गर्नुभएको थियो। सभामा आञ्चलिक समितिका सचिव सुभाष प्रधानले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा सहयोग गर्ने सांस्कृतिक विभागका सदस्य लाखेटोली गुबाजुहरूलाई सम्मान गरिएको थियो। खरसाङ नगरपालिकाका वार्ड एकदेखि बीससम्म घुम्ती तीनधारे रोहिणी शाखा र करबिया प्रधान समाजका प्रतिनिधिहरूलाई पनि सम्मान गरियो। पहाड़को एक प्रतिष्ठित खेलकुद संस्था खरसाङ महकुमा खेलकुद संघले आज 23औं फिफा विश्वकप फुटबल महाकुम्भको स्वागतमा एउटा र्यालीको आयोजना गरेको थियो। यो र्याली खरसाङको मोटर स्ट्याण्डदेखि सुरु भएर अस्पताल मोड़ वर्धमान रोड भएर पुनः खरसाङ मोटर स्ट्याण्डमा आएर सम्पन्न भयो। र्यालीमा खरसाङ वरिपरिका विशेष फुटबलसित सम्बन्धित क्लब एकेडेमी आदिले उत्साहपूर्वक भाग लिएका थिए भने फुटबल भनेपछि मरिमेट्ने फुटबल प्रेमीहरूको पनि सहभागिता रहेको थियो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली साहित्य अध्ययन समिति कालिम्पोङको हिरक महोत्सव समारोहको समापन समारोहमा भाग लिनुभयो। जुन नेपाली भाषा साहित्य र संस्कृतिको प्रवर्धनमा संस्थाको योगदानको 60 वर्ष पूरा भएको छ। समितिलाई 6 दशकको समर्पित सेवा पूरा गरेकोमा बधाई दिँदै मुख्यमन्त्रीले 1965 स्थापना भएदेखि भाषिक र साहित्यिक सम्पदाको संरक्षणमा यसको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले यस क्षेत्रभरि नेपाली पहिचान संस्कृति र साहित्यिक परम्परालाई सुदृढ पार्न संस्थालाई एक महत्वपूर्ण स्तम्भको रूपमा वर्णन गर्नुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बंगालका क्याबिनेट मन्त्री अग्निमित्र पालले आज सिलिगुडीको मिनी सचिवालय उत्तर कन्यामा उच्च स्तरीय प्रशासनिक समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। राज्यमन्त्री अग्निमित्र पालले उत्तर बंगालका 5 शहरहरू सिलिगुडी, दार्जिलिङ, खरसाङ, कालिम्पोङ र मिरिकलाई हिमालयन हिल सिटी बनाउने सरकारको योजना रहेको बताउनु भएको छ। भारत सरकारका मध्यस्थकर्ता श्री पंकज कुमार सिंहसित आज दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष श्री मन घिसिङले भेट गर्नुभएको छ। पश्चिम बंगाल आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना लागू गर्ने 36औं राज्य बन्ने भएको छ र खरसाङ निवासी मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीको नेतृत्वमा रहेको भारतीय महिला फुटबल टोलीले 7 वर्षपछि पुनः सेफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी राति 7:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: आकाशवाणी शिलीगुड़ी एखन सुनबेन डुआर्स दर्पण।

सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री मोदीले दिनुभयो संयुक्त राष्ट्र संघद्वारा सम्मानित मेजर अभिलाषा बराकलाई बधाई। नयाँ दिल्लीमा भारत इण्डोनेशिया संयुक्त आयोगको बैठक सम्पन्न। अन्तर्राष्ट्रिय सीमानामा वित्तीय लेनदेन, भवन निर्माण र सम्पत्ति बेचबिखनमाथि कड़ा निगरानी राख्न गृहमन्त्री अमित शाहको निर्देशन। युरोपेली संघको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि आइपुग्नेछन् दुई दिने भ्रमणमा गुवाहाटी। अनि पश्चिम बंगालकी महिला बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्र पलको अध्यक्षतामा उच्चस्तरीय प्रशासनिक समीक्षात्मक बैठक सिलगढ़ीमा सम्पन्न। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र संघको सैनिक लंग्य अधिवक्ता पुरस्कारबाट सम्मानित बन्नुभएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्ट मार्फत प्रधानमन्त्रीले बधाई दिँदै यस सम्मानले मेजर बराकको अनुकरणीय सेवा र संयुक्त राष्ट्र संघको शान्ति स्थापना प्रयासमा भारतको लामो समयदेखिको योगदानलाई मान्यता दिएको छ भन्नुभयो। मेजर बराक लेबनानमा संयुक्त राष्ट्र संघको अन्तरिम बलमा संलग्न टोली कमाण्डर र लैंगिक मामिलाका लागि प्रमुख अधिकारीको रूपमा सेवारत हुनुहुन्छ। भारत इण्डोनेशिया संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर एस जयशंकर र इण्डोनेशियाली विदेश मन्त्री सुगी योनोले सह अध्यक्षता गरेका थिए। सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले हालैका वर्षहरूमा दुई देशबीचको व्यापक रणनीतिक साझेदारी गहिरो रहेको बताउनु भएको छ। उहाँले बैठकमा राजनीतिक, रक्षा, सुरक्षा, समुद्री व्यापार, ढुवानी लगानी, स्वास्थ्य, औषधि, मल, महत्वपूर्ण खनिज, पर्यटन, शिक्षा र संस्कृति सहित द्विपक्षीय सहयोगका सबै पक्षहरूमा गहन छलफल भएको जानकारी दिनुभयो। दुई मन्त्रीहरूले क्षेत्रीय विकासका